0: आवाज़ी ताजिक आकाशवाणी आपका स्वागत है हमारे प्रसारण में। रेडियो आवाज़ी ताजिक 4 बजे दुशंबे नगर और 4:30 बजे भारतीय समय के अनुसार 1 घंटे के जारी प्रसारण हो जाता है। आप हमारे प्रसारण में ताजिकिस्तान के नैतिक, सांस्कृतिक, सामाजिक, इतिहास और जीवन के बारे में दिलचस्प टिप्पणियाँ आठ भाषाओं ताजिकी, दारी, फारसी, रूसी, उज्बेकी, हिंदी, अरबी और अंग्रेजी में सुन सकते हैं।
1: نماسته جی پیاریس نیوالو آب ریدیو زیتو جی کندی کند کو سیریا کشمی سون رای بفکیسد هشویر نیوزو و اور هماره پردیسار علی شرشیر علیه. ایسگن تیکی موکی خبره. تاجیکستان که شهر ریک شکش استان میں تاجیکستان که نیه پا حال کو

تاجک اور ہندی سنسکرتی بہت ملتی جلتی ہے اسی لیے تاجک اور ہندی لوگ ایک دوسرے کی کلا پرمپراؤں نرتیا اور گانوں میں شوق رکھتے ہیں ये गाना जो आज आपके लिए हमने पेश की कई गायकों द्वारा प्रस्तुत की गई थी परंतु समय की कमी के कारण सबसे प्रसिद्ध गायकों की प्रस्तुति को हमने आपके लिए पेश की हमें आशा है कि आपको अच्छा लगा गाने को सुनकर आनंद